0: തീർച്ചയായും അമ്മ
1: ഇല്ലാത്തിലാക്കി

0: विशेषताहरू
1: यो विद्यालय जस्ता छोरा छोरी पढ्छन् उनीहरूकै संयुक्त परिवार मात्र लिनु विद्यालयको शुल्क गाडी भाडाको निर्धारण अल्पअनुपात नै गरिएको छ।
0: यस विद्यालयमा शिक्षक राज्य संस्थापकको कुनै नाता गोटा दाजु भाइ केही रहने छैनन् र अभिभावक नेताबाट व्यवस्थापन समिति गठन हुनेछ। त्यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। संस्थापकको रूपमा जिम्मेवारी दिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने कक्षा एकदेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने सरकारी विभाग देखाएको साथ साथै प्रयोग गर्नमा जोड दिने संस्थापक अश्विन पौडेल छेत्री फोन नम्बर 97 489 2451 मा सम्पर्क गर्न सके।

बताने वार्ता को समेत परेशानी सरकार को ध्यान आकर्षण कराएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतीजा भोलि प्रकाशन गर्ने कार्य गरिएको छ। राष्ट्रीय परीक्षा बोर्डले

अस्तु के प्रोग्राम में रणनीति का विपक्ष दल और अधिक

0: प्रसारण भइरहेको साझा खबरमा मनका विकासका सुविधाको कोशी र उद्यम सम्बन्ध निकायको दावी गरी फरक
1: फरक प्रसारण
0: संख्या 313 को दलित परिवर्तन विद्यार्थी यति हिड़े दार्चुला।

Thank you.

0: यसले मानव जन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जङ्गल आसपास अर्को नपाल्नुहोस्। धुमपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बाहिरको सार मार्गो चरणहरूले विशाल गहिरो बन्न सक्छ। झाडी सफा गर्ने, चिया खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले अझै संकल्प गरौं, गहिरो रूपौं, वन जंगल जोगाउ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनाऊ। गहिरो लागिहालेमा हटाइन 1149 खबर गरौं। डरेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डरेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
1: सामाजिक सामुदायिक सूचना नेटवर्क सीआईएन तपाईँ अहिलेदेखि भएका सामुदायिक रेडियो सीआईएन

साझा खबरमा अब राष्ट्रिय बंगला समुदायको पहुँचको कुरा सरकारले समुदाय उपभोगमा गर्दै आइरहेका ठूला बंगाली कतै निकुन्छ त कतै राष्ट्रिय बंगला बंगला भएपछि बंगला आश्रित समुदाय समस्यामा पर्ने गर्दछ तर दुर्जन वन कारणले

Сега по това

0: राजकीय कुरामा तपाईँलाई स्वागत छ। म मेरो चौधरी राजकीय कुरामा हामी विभिन्न मानिसहरूको लागि किताब लेखा र सँगसँगै इतिहास कुराकानी गर्ने गर्दछौँ। यो कार्यक्रम अलिकति बिहान 6:30 बजे रेडियो कुर्खा कार्यक्रम 93.5 MHz प्रसारण हुन्छ। त्यसै गरी क्षेत्र 95.5 MHz साँझ 4:30 बजे प्रसारण हुन्छ। आजको कुरामा हामी वार्षिक नगरपालिका वडा नम्बर 4 मण्डलका मेन बहादुर सुनासँग कुराकानी गरेका छौँ। नमस्कार।
1: नमस्कार बाबु।
0: आफ्नो परिचय।
1: मेरो परिचय बहादुर सुना बस्ने मदा बजारी चार हामी यहाँको कोशी अस्पतालमा भर्ती भइरहेको यहाँ पहिलाको द्वारा यहाँ हामी के गर्नु आएको औषधि बिरामी छन्
0: देखाएको
1: मेरो जन्म 2028 साल भयो सालदेखि हामी सुरुको 3 दाई थियौँ। दाईको बुढियामा हो घरदाई हुनुहुन्छ छोराहरूलाई पनि राम्रै लाइनमा हामीले छोराहरूलाई राम्रै लाइनमा राखेको हो। हामीले अनि सबै काठमाडौँ स्टेसन चाहिँ दाई पनि हालेकै हो। अब छोराहरूको अब भन्दा पुग्दैन पुग्दैन अनि त्यो स्टेसन चाहिँ बेचेर मेरो छोराले अनि छोराले अब सबैको हो अब थिएन उसको 2022

Thank you.
何

Thank you.

Thank you.

Thank you.

자기 부족이 있는

Thank you.

उपचार कैदी छ।

0: नागरिक एक महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिक पूर्ण सेवामा 10% छुटको व्यवस्था गरेको छ। कौशल्य अस्पताल प्रहरी बाँसगरी शाखा 5 बाँसगरी बर्दिया पुरान पेट्रोल पम्प दक्षिण बजार
1: सम्पर्क फोन नम्बर 084400192 हो 084400210 बाँसगरी बर्दिया संसदीय पुलपुर
2: जस्तो लाग्छ हाटको महिना आइसक्यो भुजी गराउन थालिसके कृष्ण तिर्ने दिन आइसक्यो भनेका छ। यो महिना मेरो पनि कृष्ण तिरिदिनु छैन अर्को महिनामा म दुवैजनाको कृष्ण तिर्छु।
3: हुन्छ बाबु, तपाईँले त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा पर्दा हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा

बजेको समाचारमा तपाईँलाई स्वागत छ। म हुम कुमार समाचारका मुख्य शीर्षकबाट राष्ट्रपति रणिङ सेटका उत्कृष्ट खेलाडीलाई 5 करोड नगरपालिकाले शैक्षिक पुरस्कार दिने घोषणा। सुकुम्बासी माथिको दमन रोक्न संयुक्त भूमि अधिकार संघ समितिको मार्ग नेपाल नजिकबाट प्रत्येक सुशासन केन्द्रलाई स्थानीय प्रयासको विरोध। यसै नतिजा पशुसम्म साथ लिएर गर्ने तयारी र संघीय संसदको बजेट अधिवेशन आजदेखि हुँदै बर्दियाको बाँसकोटी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कक्षा 11-12 सम्म निःशुल्क अध्ययनको सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। खेल प्रतिभालाई शिक्षा मार्फत उत्साह प्रोत्साहन गर्ने उद्देश्य सहित नगरपालिकाले यस्तो योजना अघि सारेको हो। जिल्ला सदरमुकाम गलरियामा शुरू भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा सहभागी खेलाडीहरूलाई उत्साह थप्दै बाँसकोटी नगरपालिकाले विजेता खेलाडीलाई विशेष शैक्षिक सुविधा घोषणा गरेको छ। बाँसकोटी नगरपालिका नगर प्रमुख र बहादुर खड्काले प्रतियोगितामा प्रथम हुने खेलाडीलाई कक्षा 11-12 निशुल्क पठन पाठनको व्यवस्था गरिने जानकारी दिनुभयो। मार्ग अनुसार समूहगत खेलतर्फ ज्ञान खेल टोलीका उत्कृष्ट खेलाडी तथा व्यक्तिगत विधामा प्रथम हुने खेलाडीको अध्ययन खर्च नगरपालिकाले नै बिहोर्ने छ। नगर प्रमुख खड्काले खेलको क्षेत्रको प्रवर्तन पालिका क्षेत्रका प्रतिभामान खेलाडीको मनोबल वृद्धि तथा शिक्षासँग खेलकुदलाई जोड्ने उद्देश्यले योजना ल्याएको बताउनुभयो। प्रतियोगितामा बाँसकोटी नगरपालिकाबाट 123 जना खेलाडी सहभागी हुँदैछन्। नगर खेलकुद विकास समिति बाँसकोटीका अध्यक्ष रामबहादुर खत्रीका अनुसार प्रतियोगिताका सबै इभेन्टमा बाँसकोटीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। समितिले वैशाख 16-25 गतेसम्म बाँसकोटी चार मगरपुर स्थित कवरहरूमा खेलाडी छनौट गरेको थियो। पालिका स्तरीय प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका तथा सम्भावित खेलाडीलाई छनौट गरी जिल्ला स्तरीय प्रतियोगितामा पठाएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो। महासभाट परिवार कबड्डी र म्याराथन लगायतका खेलमा बाँसकोटीका खेलाडी उत्कृष्ट रहेको दावी गरिएको छ। गत वर्ष जिल्ला स्तरीय अनि राष्ट्रपति रनिङ सिल्डमा दोस्रो स्थान हासिल गरेको बाँसकोटी नगरपालिकाले त्यस अघिको वर्ष भने प्रथम स्थान हासिल गरेको थियो। बर्दियामा वर्षदेखि बसोबास गर्दै आएका भूमि प्रेत सुकुम्बासी तथा अनुपस्थित माथि राज्यले गरेको आतंक र दमन तत्काल रोक्न संयुक्त भूमि संघर्ष समिति बर्दियाले माग गरेको छ। डिभिजन वन कार्यालयले 15 दिने सूचना जारी गर्दै सामुदायिक वन क्षेत्रमा आएका तवराहरू हटाउन तथा खेतीपाती भइरहेको जग्गा खाली गर्न निर्देशन दिएपछि स्थानीयहरू त्रसित बनेका छन्। यसअघि संघर्ष समितिले 21 वैशाख 2083 जिल्ला प्रशासन कार्य मार्फत प्रधानमन्त्रीलाई 4 बुधबार पत्र बुझाउँदै भूमि पीड़ित सुकुम्बासी तथा अव्यवस्थितको उचित व्यवस्थापन गर्न माग गरेको थिए। त्यस्तै पछिल्लो वैशाख 2083 सर्वोच्च अदालतले तत्काल बस्तीमा उठाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो। तर सर्वोच्चको आदेशपछि पनि बाँकेको कुवरपुर स्थित बस्तीमा डोजर चलाएपछि स्थानीयमा थप त्रास फैलेको संघर्ष समितिको भनाइ छ। संघर्ष समितिले ग्रासपास र विकासको अधिकार सुनिश्चित गर्नुपर्नेमा राज्यले मानव अधिकार हनन हुने गरी मानसिक र भौतिक यातना दिएको आरोप लगाएको छ। समितिका अध्यक्ष बहादुर धारले वन संरक्षण आवश्यक भए पनि त्यसका नाममा दमन लगाई वन र मानव बस्ती बीचको सह अस्तित्वको नीति अप्नाउनु पर्ने बताउनुभयो। समितिले सर्वोच्च अदालतको आदेशको सामना गर्दै संवाद सहकार्य र सहमतिका आधारमा वृद्धहरूको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। दैनिक चारादारी गरेर परिवार पालिरहेका बर्दियाका धेरै श्रमिक अझै पनि न्यूनतम ज्याला सुरक्षा सामग्री र सुरक्षित कार्यस्थलबाट वञ्चित छन्।
विशेष गरी अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले श्रम ऐनले सुनिश्चित गरेका अधिकार व्यवहारमा लागू नभएको गुनासो गरेका छन्। उहाँहरूले स्थानीय सरकारसँग न्यूनतम तथा न्यायपूर्ण ज्याला शोषण मुक्त र आत्मसम्मानपूर्ण वातावरण सुनिश्चित गर्न माग गरेका छनृ।

समस्या समाधान का प्रक्रिया मुक्त करने का समाज तंत्र का

समस्या के प्रभाव स्थानीय सरकार को जारी क्षेत्र में कलम कर

कार्य प्रारम्भ भइरहेको जनाउँदै बाँके जिल्लाका नागरिकका गुवाहरूले बिना कारण केन्द्रलाई सार्न खोज्नु फरक भएको भन्दै विरोध गरेका छन्। मुख्यमन्त्री कार्यालयको माध्यमबाट रहेको सो केन्द्रलाई लुम्बिनी प्रदेश सरकारले बिना कारण काम सार्न थालेको सूचना पाएपछि बाँकेका नागरिकका गुवाहरूले सो गर्न नदिने निर्णय गरेका हुन्। सो बारेमा छलफल गर्न नेपालमा

का केंद्र सचिव शाहले बताउनु भयो। बैठक र छलफल नालुम्बी प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, इसेक नेपाल देशका प्रमुख पुरा महत, वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, फेडोकी अध्यक्ष निर्मला सुना, नेपालका उद्योग वाणिज्य संघका पूर्व उप महासचिव रचना श्रेष्ठ, बास नेपालका केन्द्रीय सदस्य कमल बहादुर शाही, निर्देशक एमएस भट्ट, विद्यार्थी नेता प्रवेश शाह, सूचना अभियन्ता सुरेन्द्र विष्ट लगायतको सहभागिता रहेको थियो। सहभागी अधिकांशले पर्याप्त पूर्वाधार संरचना हुँदाहुँदै पनि केन्द्रलाई सार्न खोज्नु गलत भएको जनाउँदै नेपाल देशलाई हेप्ने कार्य नगर्न सरकारलाई चेतावनी समेत दिएका छन्। 2076 सालमा संघीय सरकारले स्थानीय विकास प्रशिक्षण केन्द्र अन्तर्गतका प्रशिक्षण केन्द्रहरू सम्बन्धित प्रवेशलाई हस्तान्तरण गरेको थियो। त्यसै कारण पालगंजको महेन्द्रनगरमा रहेको ग्राम प्रशिक्षण केन्द्रमा प्रदेशको शासन केन्द्र सञ्चालन हुँदै आएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको अन्तिम तयारी चरणमा पुगेको छ। भोलि मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरासिंहले जानकारी दिनुभएको छ। कार्यालयले यसअघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रलाई उत्तर पुस्तिका जाँच भएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा पठाइएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ। एसएमएस आइपीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको म्यासेज बक्समा गई आधिकारिक सर्टको

असे आहे. संसद सचिवालयाने सूचित करेको हो. हामी समाचारको अन्त्यमा आइसकेका छौँ. समाचार सक्नुअघि समाचारका मुख्य मुख्य शीर्षक पुनः एकपटक. राष्ट्रपति रानिङ सेवीका उत्कृष्ट खेलाड़ीलाई पाँचवटी नगर पालिकाको शैक्षिक पुरस्कार. स्कूलमा सीमार्थीको रमन रोकमा संयुक्त भूमि संघर्ष समिति पटियाकोमा नेपालगंज पाठक प्रदेश शासन केन्द्रलाई सार्ने प्रयासको विरोध. यसै नतिजा भोलि सार्वजनिक गर्ने तयारी. संघीय संसदको बजेट अधिवेशन आजदेखि हुँदै बिहान 7 बजेको समाचार यति नै. बेलुकी 5 बजेको मौसम बुलेटिन लिएर आउनेछौ. तबसम्मको लागि प्राविधिक साथी मनोज सँगै म कुमार पनि बिताउँछु. रेडियो सुन्दै गर्नुहोला.

0: थालिसके कृष्ण तिरले दिन आइसक्यो भनिरहेको छ। एउटा मेरो पनि कृष्ण तिर दिनु छैन हजुर, अर्को मतलब म दुवैजनाको कृष्ण तिर्छु।
1: हुन्छ बाबु, तपाईँ त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण दिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रभाव लिएर कम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
2: हरेक नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड एकमको सहकारीमा जनहित प्रचारी सन्देश।

0: भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको यत्तिको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थमा तर टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबाको सहकारीमा स्वास्थ्य कार्यले प्रत्यावर्तन जनहितमा जारी सचेत।
1: नमस्कार। मेरा नाम सुंदर चौधरी।

0: सूचना सूचना सूचना
1: के तपाईँ तपाईँका बाबु नानीहरूको भविष्य प्रति चिन्ता गर्नुहुन्छ?
0: मेरो सन्तान र भविष्यको सहारा असल वैज्ञानिक होस् भन्ने सोच्नुहुन्छ?
1: मेरो

0: साथ साथ है प्रयोग करना जरूरी है।
1: कक्षा पांच देखि सामान्य निवेदन घर भाई कपाली कम सूत्र खान सिकाइने का साथ है खेलकूद क्रिकेट फुटबल और संगीत सिकाइने
0: कोई गुनासो भएमा संस्थापक अश्विन पौडेल छिर्को फोन नम्बर 4987829412 मा सम्पर्क गर्न सकिनेछ।
1: मिनरबाट छ फिल्टर गरिएको शुद्ध पानीको व्यवस्था भएको
0: शासक विद्यार्थीको चाहना छ भने आफ्ना नानीहरू सहित एकदम ज्ञान ज्योति विकास गर्न खास गरी

Thank you.

del propio corazón y tu adoración de Dios.

सिद्धांत भाई बात करी करता नकली पांच गुट्टो जोड़ मशीन पर

I'm going to go to the next one.

Thank you.

04-4-0092-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024-0024

0: समिति गठन हुनेछ। यही समितिबाट शिक्षक उपकृति गरिनेछ। एकजना मात्र संस्थापकको रूपमा जिम्मेवारी दिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने
1: आफ्नो

0: नाच्नेले आफ्नो खेतीबारी मूल समस्या परिवर्तन स्वरचना नाच्ने समाधानको उपाय रक्षा हो रहेछ याद गरिदिन हरेश कुमार सञ्चार गर्दै मेरो बताउन
1: समस्या त समाधान

स्वास्थ्य कार्यालय बर्तियासी जननी पूजारी सतीश।

0: परिवारका छन्।
1: आफ्ना जिल्ला रूपमा रेजनलले जिल्ला रूपमा फिर्ताकै क्षेत्रमाथि
0: निरन्तर सामा ब्याज मिला

पालन गर्ने कार्यक्रम सुरुवात गरेकाले गर्दा पालनमा कमी आउने उच्च जोखिम चाहिँ पर्सा प्रशासन

को इन्सुरेन्स मा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज चाहिँ दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा।

0: गरे अन्न गेडाबुटी साग सब्जी फलफुल खाने र पोषण पूरक खानाले बच्चाहरूलाई तन्दुरुस्त बनाए। पूरक खाना सँगसँगै दुई वर्षसम्म स्तनपान जारी गरे।
1: जस्तो लाग्छ अर्को महिना आइसक्यो, भूमिका थालिसके, किस्त तिर्ने दिन आइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि किस्त तिरिदिनु छैन, अर्को महिना म दुवैजनाको किस्त तिर्छु।
2: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रभाव लिएर कम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
3: नेपाल लघु वित्तीय संस्था लिमिटेडको सहकारीमा जनहित जारी सन्देश।
4: नमस्कार, नगरपालिका वडा नम्बर चार म परवर्ती गरिबी उद्योग तथा स्नातक थुप्रै किसिमका अवसर गर्न चाहन्छु। हाम्रो प्रगति गरिबी उद्योगबाट हामीहरूले ग्यास फ्री प्रमोसनी लगायत सबै ठाउँमा औषधि उपचार गर्ने गर्छौँ। खाटुका छौँ पनि विषाक्त चिजले बोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्नेहरू नगरमा गएर निवेदन दिएर त्यही कारण सिफारिस लिएर आएकालाई मैले प्रशासन लिएर औषधि उपचार गरेको छु। धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छन् र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु खाएको आँखाहरूमाडी कलेज मुख्य वित्त सैनिकमा भुइँहरूमा मासु पकाएको सबै देखेका छौँ। मेरो फोन नम्बर 98-86-86-128 98-86-86-128 98-21-41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला धन्यवाद।

Thank you.

दूर संचार क्षेत्र में नवीनतम प्रविधि को विस्तार रेडियो फ्रिक्वेंसी व्यवस्था पर तैनात करना और सुदृढ़ अनुगमन प्रणाली लागू करने छ। दुर्गम क्षेत्र संघ डिजिटल पहुंच विस्तार आदि डिजिटल विधेयक निर्धारण करने छ। विज्ञापन तथा संचार क्षेत्र को पारदर्शी और उत्तरदायी व्यवस्थापन करना की सरकार को समन्वय में यह क्षेत्र को नियमन प्रणाली सुदृढ़ करने ग्राहक सेवा को प्रतिनिधिकरण आधुनिकीकरण और डिजिटल रूपांतरण करने संक्षिप्त वृत्त चित्र फोटोग्राफी और डिजिटल सामग्री उत्पादन लाई उद्योग को रूप में विकास करने मूलभूत प्राकृतिक और सांस्कृतिक संपदा लाई अंतर्राष्ट्रीय बजार में प्रवर्धन करते नेपाललाई अंतर्राष्ट्रीय चलचित्र छायांकन तथा सृजनात्मक अंतर्जा रूप में स्थापित कर सदस्य जन तथा मौसम संबंधी अध्ययनलाई डिजिटल प्लेटफॉर्म में एकीकृत करी विपद संबंधी पूर्व सूचना प्रणाली विकास कर नागरिक मार्फत कृषि यातायात पर्यटन और उड्डयन क्षेत्र में पूर्व चेतावनी सेवा विस्तार कर विपद पश्चात क्षतिपूर्ति राहत और पुनर्निर्माण प्रक्रिया में बीमा लगायत जोखिम हस्तांतरण का उपकरण को प्रयोग विस्तार कर कारागार प्रणाली सुधार कर रूप में रूपांतरण करी पुनस्थापना केन्द्रित कृषि को अवलंबन कर असूली जन्य संपत्ति के पथ व्यवस्थापन असूली प्रक्रिया प्रभावकारी बनाने ईकेवाईसी प्रणाली लागू करी बैंकिंग दूरसंचार और सार्वजनिक सेवा में डिजिटल प्रणालीकरण प्रमाणीकरण कर केन्द्रीय अनलाइन बैंकिंग प्रणाली मार्फत भ्रष्टाचार जोखिम न्यूनीकरण सेवा सुस्करण और नागरिक विश्वास अभिवृद्धि कर नागरिक उत्तरी व्यवस्थापन प्रणाली मार्फत वास्तविक समय में नई संबोधन कर प्रहरीको भौतिक पूर्वाधार उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिनेछ। राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाइनेछ। लागू औषध नियन्त्रण अन्तर्देशीय अपराध तथा कठिन अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिनेछ। साइबर सुरक्षा वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिनेछ। सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधार सहित विशिष्टीकृत सुरक्षामा बलका रूपमा सुदृढ गरिनेछ। शिविर बाधाहरूमा भारत पहिचान प्रणाली एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ। ड्रोन तथा लाइट भिजन क्षमता प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ। सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक सम्बन्धबाट गरिनेछ खोजिनेछ। अन्तर्राष्ट्रिय हितको संरक्षण लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको व्यावसायिक परिपालन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीति दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ। ठुला विकास आयोजनाहरूको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिनेछ। ऐतिहासिक गढी जिल्ला तथा पूर्वमा
সবাই নাগরিকরা বাড়ি সমান মানুষ সুনিশ্চিত করতে চতুর্থ শহীদ ন্যায় প্রণালী বিকাশ করে নিয়েছে। বিপন্ন তথা অসহায় নাগরিকরা বাড়ি নিঃশুল্ক কানুনি সহায়তা বিস্তার করে নিয়েছে। সশস্ত্র বন্ধ সংঘর্ষ মন্দির সুসমনকালী ন্যায়রেখা প্রক্রিয়া বাড়ি যথাশীঘ্র বিশ্লেষণা করে নিয়েছে। কার্যপালিকার ব্যবস্থাপিকা কিছু সমন্বয় তথা অর্থ সম্বন্ধ সুদৃঢ়ের কারণ বর্তমান সংশোধনের কার্যান্বয়ন প্রক্রিয়া বাড়ি ছিল গুণস্তরীয় পরিণামমুখী বনায় গিয়েছে। অভিনন্দন প্রণালী দায়ী তথ্য প্রযুক্তি বৈজ্ঞানিক ও সন্ধান আধারে বনায় গিয়েছে। অপরাধ পীড়িত দায়ী তৎকাল বা হাতির সহায়ক উপলব্ধ বনায় গিয়েছে। রাজ্যের সদস্য সার্বভৌম সত্তা ভৌগোলিক অখণ্ডতা রাষ্ট্রীয় হিতলাহী কেন্দ্র মহারাষ্ট্রে সংযুক্ত রাষ্ট্রসংঘ গণপত্র অসংলগ্নতা এবং শিক্ষা সিদ্ধান্ত আধারে সন্তুলিত কূটনীতি অবলম্বন করে নিয়েছে। সেমেকি তথা মিত্রাষ্ট্র আনুষঙ্গ পারস্পরিক লাভ সম্মান ও বহুপক্ষীয় সহকারে বা আধারের সম্বন্ধ বিস্তার করে নিয়েছে। নেপাল মৌলিক পরিচয় ভাষা কলা ও সম্পদা লাগি বিশ্ব মন্ত্রণালয় স্থাপিত করতে সঙ্গে শক্তি বিস্তার করে নিয়েছে। বিদেশ স্থিতি নিয়োগ মারফত নেপালি বস্তু সেবা সংস্কৃতি পর্যটনকে বিশ্বব্যাপী প্রবর্তন করতে গ্রাম নেপাল অভিযান সঞ্চালন করে নিয়েছে। পরম্পরাগত কূটনীতি লাগি আর্থিক কূটনীতি রূপান্তরণ করতে নেপাল লাগি সূচনা প্রতিনিধির নবপ্রবর্তন এবং শিক্ষা ও স্বাস্থ্য সেবা চেষ্টা করা লাগি আন্তর্জাতিক গন্তব্যে বনাম পর্যটন পূর্বাধার পূজা সূচনা প্রভৃতি যথা ক্ষেত্রমা বিদেশি দয়ানি প্রবর্তন করে নিয়েছে। বৈদেশিক সহায়তা দয়ানীয় বিকাশ সহকারে লাগি নেপাল সার্বভৌম সত্তার দীর্ঘকালীন রাষ্ট্রীয় হিত অনুকূল পরিচালন করে নিয়েছে। বিদেশ স্থিত নেপালি নিয়োগবাট প্রদান করিনি রাজধানী তথা কনসুলার সেবা লাগি ডিজিটালাইজ করে নিয়েছে। বিদেশ সরকার নেপালীকে সুরক্ষার অধিকার সংরক্ষণ করল পররাষ্ট্র মন্ত্রণালয় মন্ত্রণালয় বা সাপে দিন চব্বিশ ঘন্টা সেন্ট্রাল রেসপন্স ইউনিট রেডিও ধর্মমান দ্রুত ঘাটগুলি স্থাপনা করে সঞ্চালন করে নিয়েছে। সরকার নেপালীকে দুর্নীতি রাষ্ট্রীয় বিকাশের জন্য ডায়াসপোরা বৃক্ষ সঞ্চালন ডায়াসপোরা বৃক্ষ সঞ্চালন তথা জ্ঞান পরিক স্থাপনা করে নিয়েছে। বহিরা রাষ্ট্রীয় নেপালীকে লাগানি আকর্ষিত করণ কারণে সুরক্ষা সহজ সহজ বৃত্তীয় ব্যবস্থা প্রতিফল শিক্ষা প্রণালী সুনিশ্চিত করে নিয়েছে। মহিলা আবাসীয় নেপালীকে সহভাগিতা সুদৃঢ়করণ নাগরিকতা লগানি বৃত্তীয় পৌঁছ বৃত্তীয় পৌঁছ গণতান্ত্রিক অধিকার সম্বন্ধী নীতিগত তথা কানুনি ব্যবস্থা সুদৃঢ় করে নিয়েছে। রাজ্যের সদস্যরা নিজামতী তথা অন্য সরকারি সেবা বাড়িয়ে তটস্থ নিষ্পক্ষ উত্তরকারী এবং ব্যবসায়িক সংস্থা বিকাশকারী সেবা প্রবাহ সুশাসন প্রবর্তন বাড়ি প্রতিজামুখী বনাবলের উদ্দেশ্যে ট্রেড ইউনিয়নকে হারে স্বার্থ দণ্ড নিয়ন্ত্রণ সম্বন্ধী ব্যবস্থা সূচক আধারিত কাজ সম্পাদন মূল্যায়ন প্রণালী কুলিং অফ রাজনৈতিক দল তথা রাজনৈতিক দল বা গতিবিধি দল বা গতিবিধি না সম্পূর্ণ ভয় না ভবিষ্যমা সমেত সরকারি সেবা কালী অযোগ্য ঠার বিয়ে গাড়ি বরখাস্ত করার ব্যবস্থা করে দিয়েছ। নিজামতি সেবা না যোগ্যতা না আধারিক নিযুক্তি ব্যবস্থা সম্পাদন এই সব ভয়ের কর্মচারী নকারাত্মক সূচি না রাখিয়ে
سبھی سیوا میں پرائم کچھ سدھانت پر آدھارت انتر سنچالن سچم سرکاری ڈاٹا بیس وکاس کرنے سوشاسن پرورتن تھا سرکاری سیوا پرواہ لائی ہریت تعلق سے ناگرک منتری بنانا اور پرالی میں آدھارت ایکیکرت ڈیجیٹل پلیٹفارم مارفت یہ اور بھی اس پرالی سویدھا کرنے نیونتم ایک سو سرکاری سیواہر ایکیکرت ناگرکیت مارفت اپلبدھ کرائی اپنی سیوا کو سمے سیمانتوں کی ملنگ کرنے ادھیکاری سوکھا جواب دینے ہونے ویوستھا کرنے راشٹریہ پریچے پتر لائی ادھکتم سارونک سیوا سنگ انتربدھ کردے ایک پریچے پتر نیتی لاگو کری ناگرکتا بینکنگ سواستھ شکشا اور ساماجک سرکشا لگایت کا سیوا لائی ایکیکرت کرنے ایکم سیوا کے لیے سبھی کاریالیہ میں وستار کرنے تھا اتیاوشک سیوا ساتھی جن سنسادن کرنے کی ویوستھا ملائی ڈیجیٹل ہستاچر آن لائن سیوا اور سمے بدھ نرنے پرنالی مارفت ناگر ملائی لائن جنگل ٹوکرا روپیت مدھیستتا مکت کرنے اختیار روپیہ انوسندھان آیوگ لائی سنتاگت روپ سدھ کرتے انوسندھان ابھیوجن کاروائی پرنالی پربھاوکاری بنائی راجیہ سترکتا کیندر لائی بھرشٹاچار نوارن ادھکاری کا روپ میں پنر سمرتھتا کرنے بھرشٹاچار مجھے کرتا کو پہچان سنرکشن اور پورسکار سمبندی ویوستھا کرنے اچ پدستھ ادھکاری کو سمپتی ویورن آرتھک روپ میں سارونک نرنے ویوستھا ملائی واشک روپ میں سارونک نرنے ویوستھا ملائی سارونک خرید راجسو اور پرشاسنک پرکریا لائی پاردرشی پرجی میتری اور پرتسپردھاتمک بنائی ناگرک وشواس تھا سشاسن دھارنا سوچکاں ڈیجیٹل ابھی پرنالی مارفت اچ جوخم چھتر پہچان کرنے بھرشٹاچار روک تھام مولک کاروائی سدھر کرنے نیتی تھا یوجنا نرمان لائی تھیا پرمان آدھارت بنانا راشٹریہ یوجنا آیوگ تھا نیتی انوسندھان پرتیشان کو پنر سنرچنا کری انوسندھان کا اندمن مجھے سچم پرتیش سنگیے ساروکری تھنک ٹینک تھا راشٹریہ نیتی سنسالا کو روپ میں وکاس کرنے راشٹریہ تھنک پرنالی کو سم سامک پنسنرچنا کری سدھر بنائی مانو ادھیکار کو سنرکن کا پربھن لائی سدھر کرتے راشٹریہ تھا انتراشٹریہ پرتبدھتا کو پربھاوکاری کاریان کرنے مانو ادھیکار پرنگن میں سرو سہنشیلتا اپنائی راشٹریہ مانو ادھیکار آیوگ کو کھمتا ابھی کرنے اتروائی سوشاسن مارفت ساماجک نیا سمتا مولک اوسر اور پورا آرتھک وکاس سنشچت کرنا ستاروڑ دل کو بھاشا پتر ایون پرمکھ راجنیتک دل کا سارا پرتبدھتا کا آدھار مانتے راجیہ سرکشا تنتر سامگری کو نیاچت پہچان کرنے آم نیپالی جنتا کو وشواس کو سارا بہت سہواگتا استھاپت راجنیتک استھرتا لائی درلبھ اوسر کو ہمت ہمدر بڑی راشٹر کو سمگر روپانترن لائی پرتی اتردائی شاسن بنادی مارفت راجیہ پرتی ناگرک کو وشواس ابھی کرتے سبرمتی کیندر سوشاسن لائی راشٹریہ سوستھتی کا روپ میں سنتاگت کرنے سنگیے لوکتانک گنتنتمک شاسن پرنالی کو سدھیکرن سرکار کو مارگ درشن ہونے پرتھی سبھا کا سمانیہ سبھا مکھ راجیہ سبھا کا سمانیہ
ಅಧ್ಯಕ್ಷ, ಮಾನ್ಯ ಸದಸ್ಯರು, ಅಂತಿಮ ಲೋಕತಂತ್ರ ಸಂಬಹ ಸಂಪೂರ್ಣ ರಾಜನೀತಿಯಿಂದ ತಥಾ ಅನಿರುದ್ಧ ರಾಷ್ಟ್ರಶಿಲ್ಪ ಕರ್ಮಚಾರಿ ನೇಪಾಳಿ ಸೇನಾ ಸಮಯ ಸುರಕ್ಷಾ ಅಧಿಕಾರಿಗಳು, ಕಿಶನ್ ಮಾಥುರ್ ಉದ್ಯಮಿ ವ್ಯವಸಾಯಿ ನಾಗರಿಕ ಸಮಾಜ ಸಂಚಾರ ಕಾರ್ಮಿಕ ನೇಪಾಳಿ ಜಾರಿ ಭಾರಿ ತಥಾ ಜಿಲ್ಲೆಗಳಿಗೆ ಅರುಣ ನೇಪಾಳಿ ಸರ್ವಾಂಗೀಣ ವಿಕಾಸ ನಾಗರಿಕರಾಗಿ ಆರ್ಥಿಕ ಅಭಿವೃದ್ಧಿ ನೇಪಾಳಕ್ಕೂ ಗುಣಮಟ್ಟಕ್ಕೂ ಮಧ್ಯ ಆಶೀರ್ವಾದ ಉದಾರತಾಪೂರ್ವಕ ನಿರಂತರ ಸ್ವಯಂ ಪ್ರಯೋಗ ಹಾಗೂ ಭಾರತ ಸಿಮೆಂಟಿ ದೇಶದ ಮಿತ್ರ ರಾಷ್ಟ್ರ ವಿಕಾಸ ಕಾರ್ಯದ ತಮ್ಮ ಕಲ್ಯಾಣವರ್ಷೀಯ ನೇಪಾಳಿ ಜಾರಿ ಆರ್ಥಿಕ ಅಭಿವೃದ್ಧಿಗಳಿಗಾಗಿ ಆಗಾಮಿ ದೀರ್ಘ ಸಮಯಕ್ಕೂ ನಿರಂತರ ಸ್ವಯಂ ಪ್ರಾಪ್ತ ಮಹಿಳೆಯಲ್ಲಿ ವಿಶ್ವಾಸ ಕಲ್ಪಿಸುವ

ее поставить. Ее ее поставить, она перестала ставить его.

र अनलाइन गुनासो पोर्टलको इमेल

Thank you.

0: अस्पतालले प्रधानमन्त्री सेवाहरू
1: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली
1: शून्य 84 4 0 0 1 0 2

0: संतुलित खाना खाई, व्यायाम शब्द करी,
1: धूमपान मदिरा बसे दूर रही, तनाव नियंत्रण करी,
0: आज निर्णय ताजी जीवन अदरा निसर्ग रोगों से बांधी स्वस्थ जीवन अपनाई।
1: रेडियो गुरुबाबा एफएम का सहकारी स्वास्थ्य कार्यालय पर्दिया से जनहित मोदारी संदेश
2: मेरो
3: सन्तानले भोलि मेरो योजना अनुसार काम गरोस् भन्नुहुन्छ भने विगत 20 वर्षदेखि नै यो क्षेत्रमै पहिलो बन्न सफल भएको

Thank you.

0: पश्चात केही वर्षमा पालिका सचिवले बिहामा 50% अनुदान प्राप्त गर्ने बताउनु भयो।
1: सबैजनाको

Thank you.

0: सेवाबाटका ऋण लिन समयमा किस्ता तिर्न कठिन छ। बैंक लघुवित्त संस्थाहरूबाट मन जितेकोबाट छ टिकी ऋण पालेछ।
1: कर्जा भुक्तानी गर्दा ऋणी कानुनी हुन्थे।

ひなたとして

Thank you.

Thank you.

Yes.

लक्ष्य नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्ष दलको टिप्पणी आगामी पाँच वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने स्वास्थ्य बीमा कार्यक्रमको पुनः संरचनाको तयारी कर्मचारीका ट्रेड युनियन तत्काल खारिज गर्न सर्वोच्चको अन्तरिम नभरमा सर्वोच्चको अन्तरिम आदेश प्रतिनिधि सभामा 8 रुपियाँ अध्यादेश प्रस्तुत यस वर्षको मनसुनको समयमा 19,00,000 भन्दा बढी नागरिक प्रभावित हुने र अमेरिकाबाटै रोमाञ्च दिनुपर्ने एक दिवसीय अभ्यास श्रृङ्खलामा

Thank you.

Thank you.

विशेष सहभागी पनि बाँकी नै छन्। सिआइएमको साझा खबर सुन्दै गर्नुहोला।

0: बाली लगाउनु सकिने सकिने र यसको भुक्तानी फेरि किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ। सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
1: क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। तयार खेती, सहकारी खेती र कृषि

प्रक्रिया का डिजिटल प्रणाली का बहुत बढ़िया

किसानको

0: Promoting a popular company you saw thanks to the network CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो। युवाको आशाको केन्द्र भएका बालिन शाह नेतृत्वको सरकारले रोजगारी शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ?
0: रोजगारी शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमा परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्लो वर्षको तुलनामा यसपटक रोजगारीको स्वरूप शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
2: राष्ट्रिय रोजगारी नीति शिक्षा श्रम बजार सूचना सामाजिक सुरक्षा
0: राष्ट्रपति रामचन्द्र कोविन्दले सन्धि संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्षको रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगरी नेपालमै बसेर विदेशी रोजगार खाताको लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिएको छ। वैदेशिक रोजगारी खाता फर्किएका युवाको सिपिएससी पासवर्ड मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। र रोजगारी बीचको दुई घटाउन कमाउँदै सिद्धै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरियो।

ছাত্র সমাজ কার্যক্রম সম্পাদন করা হয়েছে।

0: लागि साथिएको छ।
1: डिजिटल सामग्री र कृत्रिमति मात्रामा भने सिकाइ प्रणाली विस्तार गरिदिन्छ।
0: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्य सहित पाठ्यक्रम सुधार विश्वविद्यालय

अधिकारी कमसिंह शर्मा के करीब सचिवालय आर्थिक मंत्रालय द्वारा कल प्रस्तुत की गई आगामी दशक में 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बागवानी प्रमुख तरिका घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पूर्व संरचना गरिने सरकारको नीति तथा कार्यक्रम छ। प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डले भएको आरोप लगाएको छ। सरकारले ल्याएका आपूर्ति अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। हिजोपछि कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक हिसाबले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसुन अवधिमा नेपालभर करिब 19,00,000 बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा यसको नतिजा आजै सार्वजनिक गर्नेछ र नेपाल क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा टिम स्वीप गरेको छ। आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अनि वैशाख 29 गति बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई कतिपय आचार्य

Thank you.

खाने गए कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। हर साल प्रयासमा जस्तै उच्च दाम भएको कारण दुध उत्पादन घटे आमदानी र मूल्य जान सक्छ नि।

0: छाती कलेज हो नसा मुटु चाहिँ जाँच गरिन्छ
1: तर त्यति नसाका अन्य नसा भए नाक कान तथा घाँटीले विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
0: प्याराडाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ
2: असहाय नागरिक एकल महिला अनाथ बालिका तथा ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कोशी अस्पतालद्वारा साता प्रसरीको अस्पताल

0: सक्ने परिवार मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्तियाबाट

भएको

0: यो विद्यालय जसका छोराहरू पढ्छन् उनीहरूकै स्वामित्व फरियामा चल्ने हो। विद्यालयको शुल्क गाडी भाडाको निर्धारण अभिभावकबाट नै गरिएको छ।
1: यस विद्यालयमा शिक्षक र संस्थापकको कुनै नाटकता बाँचो थाले केही रहने छैनन्। अभिभावक एउटा व्यवस्थापन समिति गठन हुनेछ। यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। एकजनालाई संस्थापकको रूपमा जिम्मेवारी दिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने।

Thank you.

0: 그냥 타임이 순하이 소스터 다이소 집들이와
1: 대중 국가가 있고 성과에만 사스 가리를 넘길 수 있는 수단이 상인

Thank you.

सुधार

Yeah.

सुखा थाना परिचार इन समय आप

Thank you.

Что же это за пачка, что ты делаешь?

एक पक्ष के मामले में बहुत आवश्यक धन्यवाद।

0: यस विद्यालयका विशेषताहरू
1: यो विद्यालय जसका छोरा छोरी पढ्छन् उनीहरूकै श्रमिकको सल्लाह मात्रले हो। विद्यालयको शुल्क गाडी भाडाको निर्धारण अहिलेसम्म नै गरिएको छ।
0: यस विद्यालयमा शिक्षकका क्लास संस्थापकको कुनै मात्राको दर बास उठाएकै रहने छैनन् र अभिभावक जिल्लाबाट व्यवस्थापन समिति गठन हुनेछ। यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। एकजना मात्र संस्थापकको रूपमा जिम्मेवारी दिइने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने कक्षा एकदेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने गृह कार्य बिमा लेखाइको साथ साथै पढि पढ्नमा जोड दिने
1: कक्षा पाँचदेखि सामान्य निवेदन अर्काई कपाली लेखन सिकाइनुका साथै खेलकुद क्रिकेट फुटबल र सङ्गीत सिकाइने
0: कुनै गुनासो भएमा संस्थापक अश्विन पौडेल छेउको फोन नम्बर 97 4 87 29 4 12 सम्पर्क गर्न सकिनेछ।

జగన్మోహన్ రెడ్డి నేను పరికరాలు తీసుకుంటే

0: जीवन सम्भव हुन नभएपछि यात्रा संरक्षण र हाम्रो सब कुरा जुटी
1: पश्चिम अमेरिका सम्पत्ति आगलागीका कारण चाहिँ छेन गर्न सक्छ परिवर्षमा आगलागी नियन्त्रण गर्न हाम्रा सबका दायित्व कर्तव्य हो
0: आदि बुटाई
1: बन्नुमा
0: पिकनिक खाएकोले ऊ क्षेत्रमा रहेर आदि बुझाइ बुटाके त्यसलाई छोडी आगि लगाएर सामुदायिक घरको प्रहरीमा खबर गरी सबैजना सुरक्षित तरिकाले आगि बुझाई।